0: सारी बैकग्राउंड म्यूजिक, कलाकारों के डायलॉग्स, नरेशन, सब वन टाइम वन टेक पे सारे के सारा हमने रिकॉर्ड किया। और वो ही वास्तव में एक ऐसा चैलेंज था, उसकी ना तो क्वालिटी खराब थी और ना ही उसके अंदर कहीं भी कोई कॉम्प्रोमाइज दिखाई देता था, तो वो एक बड़ा काम था हमारा। इसी तरह से अगर हम मेगा प्रोजेक्ट की बात करते हैं, तो मेगा प्रोजेक्ट भी लोक संपदा का एक बड़ा काम था, जिसमें केंद्र के सभी लोगों ने, पूरी टीम ने लोकगीतों का जो कलेक्शन किया, गांव गांव में सभी जातियों का, सभी धर्मों के, सभी के जो गीत गाए जाते हैं लोकगीत, उनको रिकॉर्ड करने का, वो भी आकाशवाणी रामपुर के आर्काइव्स के लिए एक अच्छी धरोहर है। श्रोताओं, बातें, यादें और अनुभव इतने ज्यादा हैं कि ये सिलसिला यूं ही चलता रहा तो एक रेडियो धारावाहिक तैयार हो जाएगा। समय कम है, आखिरी बातों पर आते हैं। रामपुर आकाशवाणी आज भी आपके साथ है, हम सबकी सेवा में तत्पर है, सजग है। इस केंद्र की सबसे कीमती धरोहर, स्टेशन से जुड़े तमाम ऐसे श्रोता हैं जो न केवल प्रोग्राम सुनते हैं, भागीदारी करते हैं खत या फोन के जरिए, बल्कि सही मायनों में वो इस केंद्र से बेइंतहा मोहब्बत करते हैं। उनका जुड़ाव प्रोग्राम और श्रोता का ही नहीं है, बल्कि इससे इतर स्टेशन के हर शख्स, हर चीज, यहाँ की मिट्टी, यहाँ की इमारत और हर एक्टिविटी से निजी रूप से जुनून की हद तक जुड़ा हुआ रिश्ता है। यही बड़ी उपलब्धि और खासियत है इस स्टेशन की। आज यही दुआ है कि आकाशवाणी के आगे के आने वाले बरस भी और उसके आगे के सफर में भी ये सिलसिला जारी रहे, नई कलेवर, नई रंगत, नए कार्यक्रम और नई धमक चमक के साथ 10 बरस बाद 100 साल जश्न भी सब मिलकर मनाएं। वंदे मातरम, जय हिंद।
1: आकाशवाणी एक ऐसी वाणी है जो आकाश से अवतरित होती है और सीधे जनमानस के हृदय तक पहुंचती है। आकाशवाणी को उसको वजूद दिया है उन महान प्रस्तुतकर्ताओं, उद्घोषकों और रेडियो प्रसारकों ने जिनकी आवाज ही उनका चेहरा बन गई। एक उद्घोषक केवल कागज पर लिखी स्क्रिप्ट नहीं पढ़ता, वो श्रोताओं के बंद कमरे में उनके परिवार का सदस्य बनकर बैठता है। भाषा की शुद्धता, शब्दों का सही उच्चारण और आवाज में वो ठहराव, यही एक ब्रॉडकास्टर की पहचान हुआ करती है।
2: मेरा नाम बशीर आरिफ है, मैं आकाशवाणी रामपुर का निदेशक रह चुका हूँ 90 की दहाई में, यानी 95-96 में। ये मेरी खुशनसीबी थी कि मैं रामपुर गया, क्योंकि रामपुर इल्म व अदब का मरकज रहा है और आज भी है। रामपुर केंद्र पे आके मुझे बहुत कुछ सीखने को मिला, बेहतरीन स्टाफ मेंबर्स, बेहतरीन फनकार, मौसीकी के दिलदादा लोग, शेर व शायरी के दिलदादा। और मेरी कोशिश हमेशा ये रही कि हमारा जो ब्रॉडकास्ट है, जो हमारा प्रसारण है, वो पब्लिक फ्रेंडली रहे। एक प्रोग्राम मैंने शुरू किया था जिसमें पब्लिक ग्रीवेंसेस सुनी जाती थी। अच्छी बात ये रही कि जब पार्लियामेंट के इलेक्शन हुए तो रामपुर से मुख्तार अब्बास नकवी साहब इलेक्ट हुए पार्लियामेंट के लिए, और इत्तेफाक से उन्हें जो मंत्रालय मिला वो था इंफॉर्मेशन एंड ब्रॉडकास्टिंग। मैं उन दिनों छुट्टी पे गया हुआ था अपने घर, और वापसी पे मैंने फ़ोन मिलाया उनको। वो उन दिनों इब्तदाई अयाम में वेस्टर्न कोर्ट के एक क्वार्टर में रह रहे थे, बाद में उन्होंने बाज़ाब्ता तौर पे सरकारी कोठी में हासिल की और वहाँ पे रहने लगे। मैंने उनसे मिलने की ख्वाहिश जाहिर की और बड़े तपाक से मिले और बहुत ही मोहब्बत से मिले, और मैं बड़ा खुश रहा कि मेरी मुलाकात अपने विभाग के मंत्री से हुई। वक्त गुजरता गया तो मैंने एक प्रोग्राम शुरू किया, वो था पब्लिक ग्रीवेंसेस का, और हमारे जो इंजीनियर साहिबान थे वो बड़े कोऑपरेटिव थे। तो मैंने अपने स्टेशन इंजीनियर से रिक्वेस्ट की कि मैं फ़ोन इन करना चाहता हूँ, जिस पर हम किसी अधिकारी को, किसी ऑफिसर को, बड़े ऑफिसर को बुला के अपने स्टूडियो में फ़ोन के ज़रिए पब्लिक से उनकी ग्रीवेंसेस का प्रसारण शुरू करेंगे। तो उनको ये ख्याल बड़ा अच्छा लगा और उन्होंने बहुत ही कोऑपरेट किया और टेक्निकल सुविधाएँ उपलब्ध रखी। और मज़े की बात ये रही कि मुख्तार अब्बास नकवी साहब को मैंने दावत दी और वो بنفس نفیس تشریف لائے اور انہوں نے اس پروگرام کی ابتدا کی، شروعات کی، اور بعد میں انہوں نے منترالے سے ایک آدیش جاری کیا کہ تمام اسٹیشن، تمام کیندر اس طرح کے پروگرام شروع کریں۔ یہ شرح جاتا ہے آکاشوانی رامپور کو۔ آکاشوانی رامپور سے ہم نے کئی کانسرٹ کرائے، مشاعرے کرائے، کبھی گوشتیاں کرائیں، علم و ادب کے پروگرام نشر کروائے، اور گاؤں دیہات میں جا کر وہاں کی جو مشکلات ہیں ان کو سمجھنے کی اور ان کو عوام تک پہنچانے کی اور ارباب اقتدار تک پہنچانے کی بھرپور کوشش کی۔ رامپور علم و ادب کا گہوارہ رہا ہے، جیسا کہ میں نے ابتدا میں کہا۔ یہاں کے لوگ بڑے خوش مزاج، نواز، شعر و شاعری کے دلدادا، موسیقی کے دلدادا، اور یہاں پر کئی بڑے بڑے فنکار اس سرزمین نے پیدا کیے ہیں۔ میرے ایک دوست جمیل خان صاحب بھی اسی سرزمین سے تعلق رکھتے ہیں، اور اردو کے سب سے بڑے شاعر غالب بھی اس شہر میں رہ چکے ہیں، اور خاصا یہ کہ رامپور رضا لائبریری میں کئی بار جانے کا اتفاق ہوا، کئی معتبر کتابیں وہاں، قلمی نسخے وہاں ملے، وہ پڑھنے کا موقع ملا، اور رامپور میں کئی اشخاص سے، کئی شخصیات سے ملنے کا موقع ملا۔ نور بانو صاحبہ تھیں، ان سے موقع ملا ملاقات کا۔ محمد علی موج جو رامپور میں بحیثیت پروگرام ایگزیکیوٹو تھے، بعد میں وہ وہاں پہ اسٹیشن ڈائریکٹر بھی رہے، لیکن اللہ نے ان کو جلدی وہ اپنے پاس بلا لیا، وہ ان کی موت واقع ہو گئی۔ بہت ہی نفیس آدمی تھے، بہت ہی یعنی شفیق آدمی تھے۔ میں رامپور کی کس کس ہستی کو یاد کروں؟ میں تمام رامپور کے شائقین کو، سامعین کو، شروتاؤں کو سلام پیش کرتا ہوں، اور دعا کرتا ہوں کہ آکاشوانی رامپور، جو کہ آکاشوانی اب 90 سال مکمل کرنے جا رہا ہے پورے بھارت میں، آکاشوانی رامپور بھی ترقی کی منزلیں طے کرتا رہے، اور یہاں پر جو سٹاف ہے انہیں قوت دے، ہمت دے کہ وہ نئے نئے رنگ برنگے پروگرام ترتیب دینے میں سفل رہیں۔ بہت بہت شکریہ۔
1: 8 جون 1936، یہی ایک ایتہاسک دن تھا جب انڈین اسٹیٹ براڈ کاسٹنگ سروس نے ایک نیا چولا پہنا اور جنم ہوا آل انڈیا ریڈیو کا۔ 8 جون کو ہماری اپنی آکاش وانی اپنے جیون کے 90 وسنت پورے کر رہی ہے۔ ان 9 دشکوں میں آکاش وانی کیول ایک پرسارن سنستھا نہیں رہی، بلکہ یہ سوتنتر بھارت کے نرماڑ، اس کی سفلتاؤں، چنوتیوں اور اس کے مسکراتے روتے چہروں کی سب سے بڑی پرمانک گواہ بنی۔ اسی کرم میں ہمارے ساتھ ہیں آکاش وانی رامپور میں کاریکرم ادھیشاسی کے پد پر کاریرت رہی اور دور درشن لکھنؤ سے سہائک ندیشک کے پد سے سیوا نوت ہوئی شریمتی رما ارون ترویدی جی۔
3: آکاش وانی کے 90 ورش پورے ہونے کے اپلکش میں سبھی کو ہاردک بدھائی و شبھ کامنائیں۔ میرا یہ سوبھاگیہ رہا کہ میں بچپن سے آکاش وانی سے جڑی رہی بال کلاکار کے روپ میں بھی، اور جب میں ریٹائر ہوئی تب میں کاریکرم پرمکھ کے پد پر تھی، اور مجھے لگتا ہے کہ یہ جو موقع مجھے ملا بہت کم لوگوں کو ملتا ہے، اس کے لیے میں ایشور کا، آکاش وانی کا بہت بہت آبھار ویکت کرتی ہوں۔ جہاں تک رامپور کی بات ہے، رامپور میں میری پہلی پوسٹنگ تھی، نئی نئی تھی، نو یونا تھی، 24.5 سال کی تھی جب میرا یو پی ایس سی سے سلیکشن ہوا اور میں ایک ادھیکاری کے روپ میں وہاں گئی۔ بہت وہاں پہ جو کام کرنے والے تھے ان کا اتنا زبردست سہیوگ مجھے ملا، میں ان کو دل سے دھنیواد کہنا چاہتی ہوں۔ اور چونکہ ڈرامہ میرا فیلڈ تھا، میں نے بھارتیندر ناٹیہ اکیڈمی سے 2 ایئرز ڈپلوما کیا تھا، تو ڈرامے کا چین ہونے کے کارن پیکس ڈرامہ کے روپ میں چینت ہوئی، اور میں نے شروعات کیا وہاں پر ایک سیریز کی، قصے زندگی کے، اس میں انڈیپینڈنٹ سیریز تھی، ایک ایک ایپیسوڈ مزیدار بات کہتا تھا کسی سندیش کے ساتھ۔ تو اور بہتر یہ بھی مجھے لگا کہ یہ تو بڑی مزیدار سیریز ہے، چلو اس کو ہم بھیجتے ہیں ود بھارتی ممبئی۔ ممبئی ود بھارتی میں ہوا محل میں اس کی سیریز، سنگل انڈیپینڈنٹ جو سیریز تھی، وہ ٹیلی کاسٹ ہوئی، جس کا مجھے بہت ہرش کے ساتھ میں بتانا چاہوں گی کہ میرے متر کہتے تھے ارے رما تمہارا وہ، ہم نے ود بھارتی میں وہ جھلکی سنی قصے زندگی کے، بڑی مزیدار، تم نے تو ایکٹنگ بھی کی۔ میں نے اس میں ایکٹنگ بھی کی تھی، پروڈیوس بھی کیا تھا اور ڈائریکٹ بھی کیا تھا۔ رامپور سے ویسے تو ہزاروں انیکوں یادیں جڑی ہیں، لیکن خاص طور پر میں دھنیواد دینا چاہوں گی نفیس صدیقی صاحب کا، جنہوں نے اردو کے لیے ایک پروگرام تیار کیا تھا، اردو سروس دلی کے لیے، اور ان کو